दोस्तों नमस्कार, आदाब, सत श्री अकाल। बशुस यमी प्रोग्राम होस्ट रमेश मराठा। अजिक प्रोग्राम हेत छुस हाजिर। दोस्तों कशीर हंस चकत सब्दान तो कशीर मंजस यारबल लगभग हर गाम शहर आसान। यारबल गयो यथस पोय जमा उस सब्दन या पोय उस वसान। अथस इस सान्य माज बेने बाने चलान بی کتھا باتھا کران یا اس اس شرانت کران بی اس پلوت چھلان یاربلن سیتی آس آسن نگج عام طور پہ گامن مز نگج مز اس دپان پونج ہس چھو وزان وزتو اس یہ پونج آسن بالکل ٹھنڈ آت پونجس مز اس اس شران دھیان کران اس تو پانی کت بات جری ولی بوزو یہ خوبصورت